स्वागत छ श्रोता हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौ समय यस बेला 2:30 भइरहेछ श्रोता र अब सुनाउन लागिरहेका छौ नेपाली लोकनी आधुनिक गीत विविध कलाकारको स्वरमा प्रथममा स्वीकार्नुहोस् यो लोकगीत शब्द मोहन सिंह लोहागनको अनि संगीत योगेन्द्र घतानीको

0: दिग्गज विजय अमृतराज, अभिनेता ममूती, गायिका अलका याग्निक और भारतीय क्रिकेट टीम के कप्तान रोहित शर्मा जैसे प्रमुख हस्तियां शामिल हैं। वर्ष 1954 में स्थापित किए गए यह पुरस्कार प्रत्येक वर्ष गणतंत्र दिवस के अवसर पर घोषित किए जाते हैं। पद्म पुरस्कार कला, साहित्य, शिक्षा, खेल, चिकित्सा, सामाजिक कार्य, विज्ञान, लोक प्रशासन तथा व्यापार और उद्योग सहित विभिन्न क्षेत्रों में उत्कृष्ट और विशिष्ट योगदान को मान्यता देने के लिए प्रदान किए जाते हैं। सौम्या शरण, आकाशवाणी समाचार, दिल्ली।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र प्रथमको सिद्धान्त, भारतको द्रुत वृद्धि र विश्वासयोग्य अर्थव्यवस्था र एक विश्वसनीय विश्वशक्ति बन्नको लागि प्रेरक शक्ति रहेको बताउनु भएको छ। हिजो नयाँ दिल्लीमा एक निजी मीडिया हाउसको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, विश्वसनीयता, स्थिरता र वैश्विक हितप्रति प्रतिबद्धता विगत दशकमा भारतले हासिल गरेका उपलब्धिहरूको मूल केन्द्रमा रहेको छ। G7 शिखर सम्मेलनमा आफ्नो हालैको सहभागिताको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, राष्ट्रिय हितहरूलाई प्राथमिकता दिने भारतको अटल प्रतिबद्धतालाई विश्वका नेताहरूले बुझेका छन्। यही दृष्टिकोणले देशको नीति र विकासको एजेण्डालाई आकार दिइरहेको छ। सरकारको 12 वर्षको कामको उल्लेख गर्नुहुँदै श्री मोदीले भन्नुभयो, स्वच्छ भारत, मेक इन इण्डिया, खादी र स्थानीय उत्पादनहरूको प्रवर्धन जस्ता पहलहरू देश निर्माण प्रति नागरिकहरूको प्रतिबद्धताको कारण सफल भएका छन्।
2: पिछले 12 वर्षों के जो भी सिद्धियां देश की रही है, उनके मूल में राष्ट्र प्रथम की भावना ही केंद्र में है। स्वच्छ भारत अभियान से लेकर मेक इन इंडिया, खादी खरीदने पर जोर, स्थानीय वस्तुएं खरीदने पर जोर, ये सारे इनिशिएटिव इसलिए सफल हुए क्योंकि देश की जनता ने देश को सबसे ऊपर रखते हुए अपना कर्तव्य निभाया।
1: डाक्टर श्यामा प्रसाद मुखर्जीको शहीदी दिवसमा उपराष्ट्रपति सीपी राधाकृष्णनले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर मुखर्जीलाई एक दूरदर्शी नेता, प्रख्यात शिक्षाविद र देशभक्तको रूपमा वर्णन गर्नुभएको छ। उहाँले अझ भन्नुभएको छ, डाक्टर मुखर्जीले निडर भएर देशको एकता र अखण्डताको समर्थन गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर श्यामा प्रसाद मुखर्जीले देशको विकासका लागि आफ्नो जीवन समर्पित गरेको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKorsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाहले भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ नाफेडले देशका लगभग 74 लाख कृषकहरूलाई सहयोग गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीको अटल अक्षय ऊर्जा भवनमा नाफेडको लिलामी पोर्टल nafex.in को शुभारम्भ गर्नुहुँदै उहाँले यस्तो मन्तव्य पोख्नु भएको हो। यस पोर्टलको शुरूआत पारदर्शिता, दक्षता र लिलामी प्रक्रियामा सुगमता बढाउनका लागि एक महत्वपूर्ण कदम हो।
3: नाफेड ने एक प्रकार से nafex.in, दृष्टि, ERP और नाफेड कल्याण, ये चार पहलों की शुरुआत, तो वो क्रांतिकारी इसलिए कि नाफेड जो 2014 में बंद होने की कगार पर आ गया था, आज नाफेड ये सारी पहल कर 500 करोड़ के मुनाफे के साथ, 30,000 करोड़ के टर्नओवर के साथ देश के 74 लाख किसानों की सेवा कर रहा है।
1: अल्पसंख्यक मामिला तथा मत्स्य पालन, पशुपालन तथा दुग्ध विकास राज्यमन्त्री जर्ज कुरियनले केन्द्रीय मन्त्रीमण्डलबाट राजीनामा दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले उहाँको राजीनामा तत्काल प्रभावका साथ स्वीकार गर्नुभएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नयाँ सुरक्षा खतरा र चुनौतीहरूप्रति सचेत रहनुपर्ने कुरामा जोड दिनुभएको छ। नयाँ दिल्लीमा ब्रिक्स देशहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको 16 बैठकमा बोल्दै श्री डोभालले भन्नुभयो, गैर परम्परागत खतराहरू अब राष्ट्रिय सीमाहरू पार गरिसकेका छन्। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारत ब्रिटेन व्यापक आर्थिक र व्यापार सम्झौताले भारतीय कृषकहरू, मछुवाहरू, कारिगरहरू र साना व्यापारी

0: देशहरूलाई वैश्विक रूपमा व्यापार गर्न मदत गर्ने बताउनु भएको छ। यसले रोजगार पनि सिर्जना गर्नेछ। एक अंग्रेजी दैनिकको लेखमा वाणिज्य एवं उद्योग मन्त्री श्री गोयलले यस वर्षको जुलाई 15 लागू हुने यो सम्झौताले ब्रिटेनमा भारतीय सामानहरूको पहुँच बढाउने बताउनु भएको छ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले मौसममा एल निनोको प्रभाव र कृषिमा यसको प्रभावको समीक्षा गर्न आज नयाँ दिल्लीमा बैठक गर्नुभयो। बैठकमा धेरै राज्यहरूका कृषि मन्त्रीहरू, सचिवहरू, जिल्ला कलेक्टरहरू र अधिकारीहरू उपस्थित थिए। बैठकमा कम वर्षा भएमा आवश्यक तयारी, वैकल्पिक बाली योजना र कृषकहरूको हित रक्षाका विषयमा समेत चर्चा भएको थियो। मौसम विभागले आगामी दुई दिन असम, मेघालय, पश्चिम बंगालको उप हिमालयी क्षेत्र र सिक्किममा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। यसरी नै हरियाणा, पंजाब, चण्डीगढ दिल्ली, उत्तराखण्ड, आन्ध्र प्रदेश, छत्तीसगढ़, गुजरात, तमिलनाडु, अण्डमान निकोबार द्वीप समूह, जम्मू कश्मीर र लद्दाखमा बिहिबारसम्म तेज हावा र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र प्रथमको सिद्धान्त, भारतको द्रुत वृद्धि र विश्वासयोग्य अर्थव्यवस्था र एक विश्वसनीय विश्वशक्ति बन्नका लागि प्रेरक शक्ति रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाहले भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ नाफेडले देशका लगभग 74 लाख कृषकहरूलाई सहयोग गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नयाँ सुरक्षा खतरा र चुनौतीहरूप्रति सचेत रहनुपर्ने कुरामा जोड़ दिनुभएको छ। र मौसम विभागले आगामी दुई दिन असम, मेघालय, पश्चिम बंगालको उप हिमालयी क्षेत्र र सिक्किममा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब प्रस्तुत छ यो लोकगीत। नरेन्द्र गुरुङ, उत्तम प्रधान, रिमला मोक्तान अनि डेजी बराइरीको समूह स्वरमा।

प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा विषय रहेको छ प्रधानमन्त्री आयोग भारतीय नौसेनाका अग्रिम मोर्चामा तैनात पोतहरू आईएनएस दुनागिरी आईएनएस संशोधक र आईएनएस अग्नि आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी भारतको समुद्री तयारी र स्वदेशी रक्षा क्षमताको लागि एक ऐतिहासिक क्षणमा प्रधानमन्त्री

ओइल इण्डिया लिमिटेडको अत्याधुनिक कल्पलोक भर्चुअल रियालिटी सेन्टरको भ्रमण गर्नुभयो र हाइड्रोकार्बन क्षेत्रमा कम्पनीले उन्नत कृत्रिम बुद्धिमत्ता र डिजिटल तकनिकीहरू अप्नाएकोमा प्रशंसा गर्नुभयो। आफ्नो भ्रमणको क्रममा मन्त्रीले सुविधालाई एक महत्वपूर्ण अनुसन्धान विकास र विश्लेषणात्मक केन्द्रको रूपमा वर्णन गर्नुभयो, जसले जटिल उपसतह डेटाको दृश्य र विश्लेषणको लागि इमर्सिभ कम्प्युटर सिम्युलेटेड परिवेश सिर्जना गर्न अत्याधुनिक भर्चुअल रियालिटी तकनिकीको लाभ उठाउँदछ। आसामका परिवहन मन्त्री चरण बोरोले क्षेत्रको सतत र पर्यावरण मैत्री सार्वजनिक परिवहनको दिशामा महत्वपूर्ण कदम चाल्दै डिमाकुची र मंगलदाई जोड्ने वातानुकूलित इलेक्ट्रिक ग्रीन बस सेवालाई उदलगुडी जिल्लाको डिमाकुचीमा झण्डा दिने स्थानहरूमा कम्तीमा 6 चार्जिङ स्टेशन विचार गरिरहेको बताउनु भएको छ। मेघालयको प्रारम्भिक बाल विकास मिशनलाई नयाँ दिल्लीमा आयोजित 108 स्कोच शिखर सम्मेलन सार्वजनिक नीति

क्रममा प्रारम्भिक बाल विकास श्रेणीमा गोल्ड स्कोच पुरस्कारले सम्मानित गरिएको छ, जसले बाल विकासको लागि एकीकृत दृष्टिकोणको लागि राष्ट्रिय मान्यता प्राप्त गरेको छ। यो पुरस्कार मार्च 2026 शुरू भएको कठोर बहुचरण राष्ट्रिय मूल्याङ्कन प्रक्रियाको अनुसरण गर्दछ, जसमा मेघालय ईसीडी मिशनको देशभरिबाट धेरै पहलहरूको

श्री खाण्डुले यस्तो मन्तव्य पोख्नु भएको हो। मुख्यमन्त्री श्री खाण्डुले भन्नुभयो, यो पवित्र कार्यक्रम स्थानीय समुदायका लागि एक महत्वपूर्ण उपलब्धि हो र यसले यसको गहिरो आध्यात्मिक विरासतलाई प्रतिबिम्बित गर्दछ। मौसम विभागले आजदेखि अरुणाचल प्रदेशका धेरै भागहरूमा चट्याङ र भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। पूर्वी, मध्य र पश्चिमी जिल्लाहरूमा प्रतिकूल मौसमको सम्भावना रहेको छ। इटानगरको मौसम विज्ञान केन्द्रले आज पश्चिम कामेङ, पूर्वी कामेङ, पापुमपारे, पश्चिम सियाङ, लोहित उपत्यका, लोहित र नाम्सै जिल्लामा एक अलग स्थानमा मेघगर्जन, चट्याङ र भारी वर्षाको सम्भावना रहेको बताएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सोरेङमा निर्वाचन अधिकारीको उपस्थितिमा आफ्नो गहन जाँच पुनरीक्षण एसआईआर फारम सफलतापूर्वक बुझाउनुभयो। मुख्यमन्त्री श्री तामाङले सबै योग्य नागरिकहरूलाई तोकिएको समय सीमाभित्र आफ्नो एसआईआर फारम भरेर बुझाउन आग्रह गर्नुभएको छ। मिजो नेशनल फ्रन्टका अध्यक्ष र मिजोरामका पूर्व मुख्यमन्त्री जोरम थङ्गाले आफ्नो पार्टीले सत्तामा फर्कने तयारी शुरू गरेको बताउनु भएको छ। साथै पार्टी नेता र समर्थकहरूलाई संगठनको आदर्शप्रति आफ्नो प्रतिबद्धतामा एकजुट र दृढ रहन आह्वान गर्नुभएको छ। सुरक्षा बलले विगत तीन दिनदेखि मणिपुरको काङपोक्वी जिल्लाका पहाड़ी इलाकाहरूमा गरिएको संयुक्त अभियानमा ठूलो परिमाणमा हतियार, गोली र सैन्य उपकरणहरू उद्धार गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:45 सुन्दै गर्नुहोस् आकाशवाणी।

103.5 मेगाहर्जको ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3:20 भइरहेछ श्रोता। र अबको क्रममा यहाँहरू समक्ष राख्दै लोक अनि आधुनिक गीतहरू विविध कलाकारको स्वरमा कार्यक्रम गीत संगीतमा। त श्रोता, संगीत कलाको एउटा टुक्रा हो जुन कानबाट सिधै हृदयमा जान्छ। त यस भनाइको साथै कार्यक्रमको यो प्रथम प्रस्तुति राखिरहेको छु अनुपमा प्रधानको स्वरमा।

सदा संगीतले आत्माको भाषा बोल्दछ, यसले शब्दहरूले नसक्ने कुरा पनि अनुभव गर्दछ। त कार्यक्रमको यो अर्को साङ्गीतिक कोसेली स्वीकार्नुहोस् रोना।

श्रोता, कहिले काहीँ हजार सम्झनाहरू फर्कन एउटा गीत मात्र चाहिन्छ। गीत संगीत कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् हीरा रसाइलीको स्वरमा।

0: अब आज समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, अनुच्छेद 370लाई निरस्त गर्नाले श्यामा प्रसाद मुखर्जीको सपना पूरा भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले होर्मुज जलडमरू मध्य खोलिनाले विश्वभरि ऊर्जा हुने बताउनु भएको छ। प्रवर्तन निदेशालयले शिक्षक भर्ती परीक्षामा कथित धोखाधड़ी मामिलामा तमिलनाडुमा 18 स्थानहरूमा खोजी अभियान गरिरहेको छ। लियोनेल मेसी फिफा विश्वकपको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाड़ी बनेका छन्। अर्जेन्टिना नकआउट चरणमा पुगेको छ। र लन्डनमा एफआईएच हकी प्रो लीगको प्रारम्भिक म्याचमा आज भारतको सामना पाकिस्तानसित हुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवधिमा 2 पद्म विभूषण, 7 पद्म भूषण र 56 पद्मश्री लगायत कुल 65 पद्म विभूषण अलंकरण प्रदान गरिनेछ। भारतीय क्रिकेट टीमका खेलाड़ी रोहित शर्मा, गायक अल्का याग्निक, अभिनेता ममुट्टी, टेनिस खेलाड़ी विजय अमृतराजलाई पद्म पुरस्कार प्रदान गरिने भएको छ। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सरकारले वर्ष 2026का लागि 5 पद्म विभूषण सहित 131 पद्म विभूषणको घोषणा गरेको थियो। पद्म अलंकरण देशको सर्वोच्च नागरिक पुरस्कारहरूमध्ये एक हो। यस पुरस्कार कला, साहित्य, शिक्षा, समाजसेवा, विज्ञान तथा अभियान्त्रिकी, व्यापार तथा उद्योग, चिकित्सा, खेल लगायत विभिन्न क्षेत्रमा विशिष्ट उपलब्धिहरूका लागि प्रदान गर्ने गरिन्छ। सो अवसरमा आकाशवाणीले आफ्नो विशेष कार्यक्रम पीपुल्स पद्म अन आकाशवाणी अन्तर्गत विशेष कार्यक्रम प्रसारण गरिरहेको छ। यस श्रृंखलाको माध्यमबाट श्रोताहरूले पद्म पुरस्कार विजेताहरूको जीवन र योगदानको बारेमा जान्न पाउनेछन्। यो कार्यक्रम आज आकाशवाणी गोलमा प्रसारित गरिनेछ। यसलाई न्यूज अन एआईआर एप र न्यूज अन एआईआरको आधिकारिक युट्युब च्यानल मार्फत पनि सुन्न सकिनेछ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, अनुच्छेद 370 निरस्त भएपछि डाक्टर श्यामा प्रसाद मुखर्जीको सपना साकार भएको छ। श्री शाहले डाक्टर श्यामा प्रसाद मुखर्जीको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँलाई देशका महानतम नेताहरूमध्ये एक बताउनुभयो। उहाँले देशको एकता र अखण्डता कायम राख्न डाक्टर मुखर्जीको योगदानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
2: श्यामा प्रसाद मुखर्जी इस राष्ट्र के बहुत बड़े नेताओं में शुमार होते हैं, जिन्होंने कभी जीवन में कुछ भी प्रसिद्धि के लिए नहीं किया। और उनकी बनाई पार्टी भारतीय जनसंघ, जो अब भारतीय जनता पार्टी के नाम से जानी जाती है,

0: गंगा से लेकर बंगाल के गंगा सागर तक भारतीय जनता पार्टी का साथ। और मूठ जैसे सैकड़ों कार्यकर्ताओं ने 60 साल के अंदर इनकी विचारधारा पर आगे बढ़ते बढ़ते आज देश को आगे बढ़ाने के लिए प्रयास किया है।
1: नयाँ दिल्लीमा न्याफेडको लिलामी पोर्टलको शुभारम्भ समारोहमा आयोजित एक सभालाई सम्बोधन गर्दै श्री शाहले भन्नुभयो, 23 जून भारतीय जनता पार्टीका कार्यकर्ताहरूका लागि विशेष महत्व राख्दछ, कारण यसै दिन श्यामा प्रसाद मुखर्जीले राष्ट्रिय एकताको लागि आफ्नो जीवनको बलिदान दिनुभएको थियो। विभाजनकाललाई स्मरण गर्दै उहाँले भन्नुभयो, श्यामा प्रसाद मुखर्जीले पश्चिम बंगाललाई भारतको हिस्सा बनाउनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। गृहमन्त्रीले जम्मू कश्मीरलाई विशेष दर्जा दिने अनुच्छेद 370 को पनि उल्लेख गर्नुभयो। यस अवसरमा गृहमन्त्रीले किसानहरूको प्रत्यक्ष सहभागितालाई सुदृढ पार्न खरीद कार्यमा बिचौलियाको भूमिका समाप्त गर्न आह्वान गर्नुभयो। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सकमा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो। खरीद प्रक्रियालाई पारदर्शी र किसान हितेशी बनाउन आधुनिक प्रविधि प्रयोग गरेकोमा उहाँले न्याफेड र राष्ट्रिय सहकारी उपभोक्ता संघको टोलीलाई बधाई दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। भारतले अमेरिका र इरान बीच भएको सम्झौता ज्ञापनको स्वागत गरेको छ। नयाँ दिल्लीमा भएको 16 ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकार बैठकमा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार एनएसए अजित डोभालले यसले विश्वभरि ऊर्जा सुरक्षालाई बलियो बनाउने बताउनुभयो। उहाँले होर्मुज जलडमरू मध्य खोल्ने कुराको पनि स्वागत गर्नुभयो। श्री डोभालले यस आपूर्ति श्रृंखलामा देखिएका अवरोधहरू हटाउन र उर्वरक तथा रसायन जस्ता सामानहरूको अभाव कम गर्न मद्दत गर्ने बताउनुभयो।
2: हमें सुरक्षा से जुड़े नए खतरों और चुनौतियों के प्रति जागरूक रहने की आवश्यकता है। गैर पारंपरिक खतरे राष्ट्रीय सीमाओं से आगे निकल चुके हैं और पारंपरिक जवाबी कार्रवाई से निपटने के लिए उन्होंने अपने बचाव के तरीके भी विकसित कर लिए हैं। नई और क्रांतिकारी तकनीकें, आतंकवाद के छिपे हुए रूप और तेजी से डिजिटल होती दुनिया में साइबर खतरे, ये सभी हमारे लिए एक बड़ा खतरा है।
1: प्रवर्तन निदेशालयले शिक्षक भर्ती परीक्षामा भएको धोखाधड़ीको मामिलामा चेन्नई, तिरुचिरापल्ली, कोयम्बटूर र मदुरैका 18 परिसरमा खोजी अभियान चलाइरहेको छ। निदेशालयले यो कार्यवाही केन्द्रीय अपराध शाखाद्वारा वर्ष 2017 दर्ता गरेको प्राथमिकीमा आधारित रहेको बताएको छ। पुलिसले यस मामिलामा 2021 आरोप पत्र दायर गरेको थियो। अयोध्याको राम मन्दिरमा भएको दान र भेटीमा भएको कथित अनियमित को जाँच गरिरहेको 3 सदस्यीय विशेष जाँच दल एसआईटीले आज आफ्नो प्रारम्भिक जाँच रिपोर्ट प्रस्तुत गरेको छ। राज्य सरकारले कथित वित्तीय अनियमितता र धनको दुरूपयोगको आरोपमा जाँच गर्न उच्चस्तरीय प्यानल पनि गठन गरेको थियो। एसआईटीका सदस्यहरूले गत साता धेरै संदिग्धहरू र मन्दिर ट्रस्टका अधिकारीहरूसित सोधपूछ गरेका थिए। लखनऊमा भएको आगलागीमा पुलिसले त्वरित कार्यवाही गर्दै 6 जना विरूद्ध मुद्दा दर्ता गरेको छ भने 4 जनालाई पक्राउ गरेको छ। अलीगंजको एक एनिमेशन कोचिङ सेन्टरमा भएको दुर्घटनामा 15 विद्यार्थीको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशमा लखनऊको विकास प्राधिकरण, अग्निशमन विभाग र विद्युत विभागका 4 अधिकारीहरूलाई निलम्बन गरिएको छ। सर्वोच्च न्यायालयले आज दिल्ली उच्च न्यायालयको त्यस फैसलामाथि रोक लगाएको छ जसमा 1993 बो बजार बम विस्फोट मुद्दामा आजीवन कारावासको सजाय भोगिरहेका मोहम्मद रशीद खानलाई सजायमा छुट दिँदै उसको रिहाईको निर्देश दिएको थियो। सो विस्फोटमा लगभग 70 जनाको मृत्यु भएको थियो। न्यायमूर्ति प्रशान्त कुमार मिश्रा र सञ्जीव सचदेवाको पीठले अतिरिक्त सोलिसिटर जनरल एसवी राजुको याचिकाको सुनवाईपछि अन्तरिम आदेश दिएको हो। अमेरिकाले इरानमाथिका प्रमुख प्रतिबन्धहरू अस्थायी रूपमा हटाएको छ जसमा इरानी मूलको कच्चा तेल, पेट्रोलियम र पेट्रोकेमिकल उत्पादहरूको उत्पादन, वितरण र बिक्रीलाई अधिकृत गर्ने प्रतिबन्धहरू पनि सामेल छन्। अमेरिकाले 60 दिनको लागि जारी गरिएको सामान्य लाइसेन्स 21 अगस्तसम्म प्रभावकारी रहने बताएको छ।

0: सम्बन्धमा प्राधिकरण दुरुपयोगको जाँचका लागि आयोग सीआईएए ले पासपोर्ट विभागका महानिदेशक तीर्थराज अर्याल सहित 16 जना विरुद्ध काठमाडौँको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सीआईएए ले महानिदेशक आर्यल र सूचना प्रौद्योगिकी निदेशक सुनिल कुमार केसी विरुद्ध पासपोर्ट पुस्तिकाको छपाईसित सम्बन्धित मामिला दर्ता गरेको छ। फिफा विश्वकपमा आज अमेरिकाको सान्ता क्लारामा ग्रुप जे म्याचमा पहिलो पल्ट खेलिरहेको अल्जेरियाले जर्डनलाई 2-1 अन्तरले पराजित गरेको छ। एउटा महत्वपूर्ण म्याचमा अर्जेन्टिना हिजो राति ग्रुप जेको म्याचमा अस्ट्रियालाई 2-0 हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले 2 गोल गरे। यसका साथै मेसी फिफा विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले अहिलेसम्म 18 गोल गरिसकेका छन्, जुन जर्मनीका मिरोस्लावा क्लोजको 16 गोल भन्दा बढी हो। एफआईएस प्रो लिगको शुरूआती म्याचमा आज भारतीय पुरुष हकी टिमको सामना पाकिस्तानसित हुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, अनुच्छेद 370 निरस्त गर्नाले श्यामा प्रसाद मुखर्जीको सपना पूरा भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले होर्मुज जलडमरू मध्य खोलिनाले विश्वभरि ऊर्जा सुरक्षा मजबूत हुने बताउनु भएको छ। र लियोनेल मेसी फिफा विश्वकपको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। अर्जेन्टिना नकआउट चरणमा पुगेको छ। यसका साथै समाचार पूरा भयो।
1: अब प्रस्तुत छ देशभक्ति संगीत समूह शर्मा।